श्रोताहरू, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो आवाज भोटाएको एक्सेस रेडियो 105.4 MHz तथा मानवटु पिपल्स रेडियो 999 AM पनि यहाँहरूले सुनिरहनु भएको छ। म कार्यक्रमको अन्त्यतिर आइसकेको छु। जाँदा जाँदै हाम्रो जीवनकालमा शिक्षा दिनुहुने र सही मार्ग देखाउन

गुरुहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै आजको कार्यक्रम सकिएको घोषणा गर्दछु। हाम्रो आवाजका प्रायोजक कनेक्टिङ कल्चर र यो आवाज तरङ्गित गराउने ओटाको एक्सेस रेडियो तथा मानव टु पिपल्स रेडियोलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरेर आज उपलब्ध भएका गुरु भजनहरूका कलाकारहरूलाई पनि मुरी मुरी धन्यवाद भन्दै आउँदो मङ्गलबार साँझ 6:30 बजे फेरि भेट्ने बाजाका साथ प्राविधिक मित्र जेफ र म टिका कौशिक ओजेल हुने नै छौँ। नमस्ते, शुभरात्रि, क्या पाए तेपो काकिते आनो कोए।